मुभी एन्ड मोर एउटा अर्को एपिसोड लिएर आइसकेको छ तपाईँहरूको आफ्नै बिएफबिएस गोर्खा रेडियोमा र साथमा म संगीता श्रेष्ठ पनि आइसकेको छु र मेरो साथमा आज पनि तपाईँहरूको लागि हाम्रो आफ्नै नेपाली सिनेमाको बारेमा धेरै जानकारीहरू हुनेछ। आजको मेरो कलेक्सनहरू तपाईँहरूसँग सेयर गर्नुको लागि यस्तो हतार मलाई पनि छ, तर भर्खरै कार्यक्रम सुरु भएको छ, सो हामी के गरौँ, गीत सुनौँ। गीत सुनिसकेपछि म तपाईँहरूलाई आजको मेरो कलेक्सन सेयर गर्नेछु।

कुनै बेलाकी चर्चित नायिका हुन् झरना थापा। त्यसपछि उनलाई हामीले निर्देशकको रूपमा पनि चिन्यौँ किनभने उनले आफ्नै होम प्रोडक्सनबाट केही सिनेमाहरू निर्देशन पनि गरिन्। जस्तो उनको आफ्नै डाइरेक्सनमा बनाइएको सिनेमाहरू थियो ए मेरो हजुर पार्ट 2, पार्ट 3 र पार्ट 4। त्यो बाहेक पनि उनले एक भागवत एक गीता नाम गरेको सिनेमा पनि बनाइन्। रमाइलो कुरा के भन्दाखेरि उनले आफूले जति पनि सिनेमाहरू डाइरेक्सन गरिन् यी सिनेमाहरू जसको मैले नाम लिएँ यी सिनेमाहरूमा मुख्य भूमिकामा नायिकाको रूपमा उनको आफ्नै छोरी थिइन् या भनौँ उनकी छोरी सुहाना थापाले सिनेमामा डेब्यू गर्नुपर्दा आमाको डाइरेक्सनमा नै उनले डेब्यू गरिन् जुन थियो ए मेरो हजुरको सिरिज। कति रमाइलो कोइन्सिडेन्ट आफूले सिनेमामा डेब्यू गर्नु त्यो पनि आमाको डाइरेक्सनमा। पक्कै पनि सुहानाको लागि धेरै कुराले सजिलो पनि भयो होला, च्यालेन्जिङ पनि भयो होला, रमाइलो पनि भयो होला। र रमाइलो कुरा अर्को के रह्यो भने यी सबै सिरिज जति पनि थियो ए मेरो हजुरको सिरिज यी सबै सिरिजमा सुहानाको कामको असाध्यै तारिफ गरियो, असाध्यै तारिफ गरियो, जसले गर्दाखेरि सुहाना थापा एउटा ब्रान्ड आफैमा बन्न सकिन् आमाको कारणले भन्दा पनि फरक पर्दैन। यति बेला म यो कुरा किन गर्दैछु भने झरना थापाको डाइरेक्सनमा सुहाना थापाले एक्टिङ गर्दै गरेको त हामीले देख्यौँ, तर अब एउटा यस्तो सिनेमा आउँदैछ जुन सिनेमामा हामीले झरना थापा र सुहाना थापा दुवैजना एकसाथ एउटै फ्रेममा अभिनय गर्दै गरेको देख्न पाउनेछौँ। यस, तपाईँले राइट सुन्नुभयो। यो सिनेमाको नाम लिनुपर्दा बा एक योद्धा। यो सिनेमाको बारेमा अलिकति अगाडि मैले केही कुराहरू तपाईँहरूसँग सेयर त गरिसकेको थिएँ, अब पनि यो जानकारी मैले तपाईँहरूलाई दिन चाहेँ कि बा एक योद्धा जुन सिनेमा भन्दैछ यो सिनेमामा हामीले झरना थापा र सुहाना थापालाई एकसाथ देख्न पाउनेछौँ अभिनय गर्दै गरेको। प्राय जस्तो यस्तो कोइन्सिडेन्ट कमै मात्र हुन्छ कि आमा छोरी दुवैजना एउटै सिनेमामा एक्टिङ गर्न पाउने, फ्रेम सेयर गर्न पाउने, होइन, त्यो कमै मात्रै हुन्छ। तर लकिली यो सिनेमामा चाहिँ झरना थापा र सुहाना थापा दुवैजनाले एकसाथ अभिनय गर्ने भएका छन्। सिनेमाको निर्देशकको रूपमा यो सिनेमामा हरि लम्साल रहेका छन्, जसलाई हामी एक गायक एक सङ्गीतकारको रूपमा पनि चिन्छौँ, होइन, उनैले यो सिनेमा निर्देशन गर्ने तयारी गरेका हुन्। र यो सिनेमामा हामीले सुहाना थापा र झरना थापालाई मात्र होइन विपिन कार्कीलाई पनि देख्नेछौँ, होइन, शिवराम श्रेष्ठद्वारा छायाङ्कन गरिने यो सिनेमा तपाईँहरू माझ कहिले आउने हो, कस्तो रूपमा आउने हो, कस्तो कथा लिएर आउने हो, त्यो त धेरै पछिको कुरा भयो, होइन, म तपाईँहरूसँग सेयर गर्नेछु आगामी दिनमा। तर एउटा कुरा कन्फर्म के छ भने यो सिनेमाको टाइटल जुन छ बा एक योद्धा भनेर, त्यो अनुसार हामी अनुमान लगाउन सक्छौँ परिवारमा बुबाको जुन योगदान हुन्छ, भूमिका हुन्छ, त्यो भूमिका या त्यो योगदानलाई लिएर बनाइएको कथा पनि पक्कै पनि हुनुपर्छ। र बोनसमा भन्ने हो भने हामीले झरना थापा र सुहाना थापालाई एकसाथ अभिनय गर्दै गरेको देख्दा सिनेमाको कथा अनि सिनेमाको प्रस्तुति सम्पूर्ण कुराले यो सिनेमा विशेष पक्कै पनि हुनेछ धेरै दर्शकहरूको लागि। सो हाम्रो तर्फबाट अल द बेस्ट अहिलेदेखि नै बा टिमलाई।

कुनै बेला क्यारेक्टर भूमिकाहरूमा मात्र व्यस्त हुने विजय बराल, अभिनेता विजय बराल आज भोलि लिड क्यारेक्टरहरूको लागि मात्र चिनिन्छन्। एक सहायक उनको जुन सिनेमाहरू आइरहेका छन् यसो हेर्दाखेरि फरक फरक विषयहरूमा बनाइएको हुन्छ, एक्सपेरिमेन्टल मुभी हुन्छ, होइन, त्यसमाथि विजय बराल लिड एक्टरको रूपमा चाहिँ देखिएको हुन्छ। अहिले यति बेला एउटा अर्को सिनेमाको जुन एउटा पोस्टर सार्वजनिक भएको छ, सिनेमाको नाम रहेको छ रत्यौली, होइन, आफैमा एउटा रमाइलो इन्ट्रेस्टिङ विषय भयो रत्यौली। र यो सिनेमाको जुन एउटा पोस्टर सार्वजनिक भएको छ, यो पोस्टरमा हामीले के देख्छौँ भने दुईजना लिड एक्टरलाई देख्न सक्छौँ, एक भए विजय बराल, अर्को भए पूजा शर्मा। दुवैलाई लिएर बनाउन लागि यो सिनेमामा चाहिँ साँच्चै पनि गाउँघरमा हुने जुन रत्यौली हुन्छ नि, त्यो रत्यौली खेल्दै गरेको पोस्टर जस्तोमा देखिएको छ विजय बराल पनि र पूजा शर्मा पनि। अझ पूजा शर्माको कुरा गर्ने हो भने उनलाई चाहिँ एउटा पुरुषको भेषमा चाहिँ जुङ्गा लगाएको, टोपी लगाएको, होइन, दौरा सुरुवाल लगाएको, स्टकोट लगाएको त्यो लुक्समा चाहिँ पूजा शर्मालाई देखिएको छ। यो पोस्टर हेर्दै आफैमा एकदमै इन्ट्रेस्टिङ देखिएको छ, केही विशेष त पक्कै पनि होला जस्तो चाहिँ एकदमै देखिएको छ। यो सिनेमालाई एक्चुली हेर्ने भने पूजा शर्माको आफ्नै प्रोडक्सनबाट पनि बनाउने तयारी गरिएको छ भने सुरज आचार्यले यो सिनेमालाई निर्देशन गर्दैछन्। सुरज आचार्य तिनै निर्देशक हुन् जसलाई हामीले धेरै सिनेमाहरूमा चाहिँ नि सहायक निर्देशकको रूपमा चिन्यौँ, जस्तै 2015 बनेको 9 अब 3 चाहिँ उनलाई हामीले चाहिँ निर्देशकको रूपमा पनि चिन्यौँ, होइन। सो एउटा इन्ट्रेस्टिङ विषयलाई लिएर बन्न लागेको सिनेमाले आउने दिनमा जब थिएटरमा रिलिज हुन्छ तपाईँहरूको मन भने यो सिनेमाले अवश्य पनि जित्छ भनेर हामीले पनि आशा गरेका छौँ।

0: BFBS Gorkha Radio
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS गोरखा रेडियो

नेपालमा बन्ने नेपाली सिनेमाहरू प्रायः जसो नेपालमै प्रदर्शनमा आउँछन्, प्रिमियर पनि यहीँ हुन्छ, होइन, यहीँ गएर हेर्छौँ, फिडब्याक दिन्छौँ। तर कुनै कुनै सिनेमाहरू नेपालमा रिलिज गर्नुभन्दा पहिले विदेशमा पनि प्रिमियर हुने गरेको छ। कुरा गर्न मन लाग्यो यति बेला मलाई बुकी सिनेमाको बारेमा। विवेश कुमार माझी र मोहन केसीको निर्देशनमा बनेको सिनेमा हो यो बुकी, जसको पहिलो प्रिमियर, यो सिनेमाको पहिलो प्रिमियर चाहिँ जापानमा हुने तयारी रहेको छ। र यो टिमले भनेअनुसार चाहिँ वैशाख यही महिनाको चाहिँ अन्तिमतिर चाहिँ यस सिनेमाको पहिलो प्रिमियर चाहिँ होइन जापानमा गरिने, त्यो पनि जापानको ओसाका सहरस्थित मिनातो कुमिन सेन्टरमा चाहिँ प्रिमियर गरिने यो सिनेमा, त्यसपछि मात्रै यसलाई नेपालमा ल्याउने तयारी रहेको छ। सिनेमाको मुख्य कलाकारमा चाहिँ हेर्ने हो भने सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे जस्ता कलाकारहरू छन्, होइन, जसमा चाहिँ हामीले जुन यो पोस्टर छ त्यो पोस्टरमा हामीले के देख्छौँ भने सुरक्षा पन्त आफ्नो हातमा एउटा ट्रफी लिएर एकदमै खुसी भएर त्यो ट्रफीलाई उचाल्दै गरेको देख्न सक्छौँ फोटोमा, हामीले यो फिल्मको पोस्टरमा, बुकीको पोस्टरमा। भने अरू कलाकारहरू आफ्नो आफ्नै विभिन्न मुडहरूमा चाहिँ देखिएको छ। सो नेपालमा यही वर्ष प्रदर्शनमा आउने भनेर तयारी रहेको सिनेमा पहिला जापानमा प्रिमियर भइसकेपछि यसले कस्तो रेस्पोन्स पाउने हो त्यो पनि हेर्न बाँकी नै छ। सो सबैलाई एम्पावर गर्ने, इन्सपायर गर्ने उद्देश्य लिएर बनाइएको बुकीले जापानको प्रिमियर पछि नेपालमा रिलिज हुँदा रेस्पोन्स कस्तो पाउने हो त्यो पनि हेर्न बाँकी नै छ।

आउनुहोस् अब हामी एकैछिन कुरा गरौँ 2081 सालमा प्रदर्शनमा आएको र निकै नै चर्चामा रहेको या एकदमै चर्चा पाएको सिनेमाको कुरा गर्ने हो भने त्यो सिनेमा बोक्सीको घर बाहेक अरू कुनै पनि होइन, किनकि 2081 सालमा रिलिज भएको सिनेमाहरूमध्ये बोक्सीको घर जुन एउटा एकदमै सानो बजेटमा बनेको सिनेमा भनियो, तर सानो बजेटमा बनेको भए पनि राम्रो कमाई गर्ने, राम्रो रेस्पोन्स पाउने, राम्रो दर्शक पाउने सिनेमाहरूमध्येको एउटा सिनेमा बनेको छ अहिलेसम्मको रेकर्ड हेर्दाखेरि। सो यति बेला मैले बोक्सीको घरको कुरा गरेँ किनभने यो सिनेमाको कुरा गर्न जरुरी छ। के अधिकारीकै निर्माणमा बनेको सिनेमा हो यो, तपाईँहरूलाई थाहा नै छ होइन, यो बोक्सीको घर। सो यसरी 2081 सालको असाध्यै चर्चामा रहेको सिनेमा निर्माण गरिसकेकी के अधिकारीले हालै मात्र भनौँ न आफ्नो फेसबुकमा केही कुराहरू लेखेर सार्वजनिक के गरिन् भने अब यही नयाँ वर्षको सुरुवातसँगै आफूले अर्को एउटा नयाँ सिनेमा अनाउन्स गरिन्। त्यो सिनेमाको नाम भने स्टेसन। यो सिनेमाको नाम मात्रै लेखिएको, केही कुराहरू मात्रै लेखिएको पोस्टर या फोटो सार्वजनिक गरिएको छ अहिले, जसमा चाहिँ के अधिकारी फिल्म्स प्रेजेन्स स्टेसन भनिएको छ। राइटर डिरेक्टर अगेन सुलक्षण भारती, यी तिनै निर्देशक हुन् जसले बोक्सीको घर पनि निर्देशन गरेका थिए। र प्रड्युसरको नाममा भने बद्री अधिकारी भनेर लेखिएको छ, के अधिकारीको बाबाको नाम लेखिएको छ। र यो कुराको जानकारी, यो जानकारी गराउँदै गर्दा कि म नयाँ सिनेमा लिएर आउँदैछु भनेर जानकारी गराउँदै गर्दाखेरि के अधिकारीले आफ्नो सामाजिक सञ्जालमा केही कुराहरू लेखेकी थिइन्, जस्तै वर्ष बदलिँदा, समय बदलिँदा कथा पनि बदलिन्छ तर सपनाको रङ उस्तै रहन्छ, त्यही रङले कोरेको हाम्रो नयाँ यात्रा स्टेसन भनेर लेखिएको थियो। सो कथा के हो, किन, कस्तो, केही कुराहरू जानकारी नभए पनि केही विशेष चाहिँ अवश्य पनि होला जस्तो लाग्यो। र एउटा अर्को कुरा चाहिँ मलाई के सम्झना आयो यति बेला भने, बोक्सीको घर जुन रिलिज भयो त्यसपछि एकदमै धेरै चर्चामा आउने क्रममा चाहिँ कतिपय अवस्थामा के अधिकारी र सुलक्षण भारतीको बिचमा मिसन

अन्डरस्ट्यान्डिङ भयो भन्ने कुराहरू पनि चल्यो, किनभने जहाँ पनि प्रमोसनको कुरामा चाहिँ नि केकीलाई मात्रै अगाडि सारियो, जसले फिल्म डाइरेक्सन गरे उनलाई चाहिँ स्याडोमा राखियो भन्ने जस्तो कुराहरू चलिरहँदाखेरि अब सायद दुवैले एकसाथ कहिले पनि काम गर्दैन होला भन्ने कुराहरू पनि चलेको थियो। तर ठिक अपोजिट, लगभग लगभग 2 वर्ष नबित्दै केकीले नयाँ सिनेमाको अनाउन्स गरिन् र साथमा निर्देशक उही सुलक्षण भारती। सो हामी आशा गरौँ यसपल्टको सिनेमामा भने सुलक्षण भारतीले भरपूर स्पेस पाउनेछन्, किनभने पक्कै पनि आफूले मेहनत गरेपछि, आफूले दुःख गरिसकेपछि निर्देशकले एउटा जुन स्थान पाउनुपर्ने हो त्यो स्थान उनले पाउनेछन् आशा गरौँ।

गत वर्ष प्रदर्शनमा आएको थियो एउटा सिनेमा जसलाई सतीदेवी भनेर नाम दिएको थियो होइन. सतीदेवी भनेर नाम दिने बित्तिकै ओहो यो नाममा सिनेमा बनाउन लागेछन्, यो धार्मिक फिल्म हो कि के हो भन्ने कुरा चल्यो. त्यसको केही समय पश्चात एउटा पोस्टर सार्वजनिक भयो जसमा चाहिँ नायिका चाहिँ अनुहारमा कालो पोतिएको छ, दौडिँदै गरेको छ, पछाडि उनलाई खेद्ने व्यक्तिहरू गाउँका व्यक्तिहरू धेरैजना थिए. त्यस्तो किसिमको पोस्टर सार्वजनिक भएपछि ओहो फिल्ममा त्यस्तो के विशेष छ भन्ने कुराहरू पनि चल्यो. सिनेमा रिलिज भयो, प्रदर्शनमा आयो, त्यसपछि के थाहा भयो भने एउटा नारीको विषयमा, एउटा केटी मान्छेले उठाउनु परेको दुःखको विषयमा बनाइएको सिनेमा थियो रहेछ. सतीदेवी एउटा गाउँको कथा थियो. फिल्म हेर्नेहरू धेरैले यसरी महिलाहरूको विषयमा बनाइएको कथाको लागि, सिनेमाको लागि उनलाई धन्यवाद पनि दिए, किनकि नेपाली सिनेमा इन्डस्ट्रीमा हत्तपत्त महिलाको विषयलाई लिएर सिनेमाहरू बनाइँदैन र उनले बनाउने प्रयास गरे, त्यसको लागि उनलाई त्यो अप्रिसिएसन पनि दियो, उनलाई चाहिँ बधाई पनि दियो होइन. म कुरा गर्दैछु निर्देशक लक्ष्मण सुवेदीको. यिनै लक्ष्मण सुवेदी जसलाई हामी कुनै बेला पत्रकारको रूपमा चिन्थ्यौँ होइन, सिने पत्रकारको रूपमा चिन्थ्यौँ, र यिनै सिने पत्रकारले निर्देशन गरेको सिनेमा थियो सतीदेवी. यति बेला म सतीदेवीको कुरा किन गर्दैछु, निर्देशक लक्ष्मण सुवेदीको कुरा किन गर्दैछु भने उनले हालै मात्र एउटा अर्को सिनेमाको अनाउन्स गरेका छन्। सिनेमाको नाम रहेको छ कोटी कोटी प्रणाम. योभन्दा अगाडिको सिनेमा जस्तै यो सिनेमाको पनि अनाउन्समेन्ट सँगसँगै उनले एउटा पोस्टर जस्तो, नामहरू लेखिएको पोस्टर जस्तो सार्वजनिक गरेका छन् जसमा हामी प्रष्ट रूपमा देख्न सक्छौँ होइन. कोटी कोटी प्रणाम भनेर लेखिएको छ, लेखन निर्देशन लक्ष्मण सुवेदी भनेर. सो यो सिनेमा कस्तो होला त, धार्मिक विषयमा बनाइएको सिनेमा हो कि होइन, कथा धर्मसँग जोडेको हो कि, भगवान्प्रतिको आस्थालाई लिएर सम्मानको लागि हो कि के हो त भनेर जुन कन्फ्युजन या कुराहरू चल्यो, प्रश्नहरू सोध्यो, त्यो बिचमा उसले के भन्यो भने यो कुनै धार्मिक फिल्म होइन, यसको कथावस्तु धर्मसँग जोडिएको छैन, भगवान्प्रतिको आस्था र सम्मान स्वरूप नै यो नाम मैले राखेको हुँ, तर यो विशुद्ध सामाजिक विषयवस्तुमा आधारित सिनेमा हो, एउटा परिवारको पुनर्मिलनको कथा हो र यही विषयमा मैले सिनेमा बनाउन लागेको भनेर पनि उनले बताए. योभन्दा अगाडि सतीदेवी सिनेमाको नाम अनाउन्स गर्ने बित्तिकै यो प्रश्न त्यो बेला पनि सोधिएको थियो, धार्मिक विषयमा बनाइएको सिनेमा हो भनेर, तर त्यो विषय धार्मिक, नाम धार्मिक भए पनि सिनेमाको विषय सामाजिक नै थियो. सो यति बेला पनि कोटी कोटी प्रणाम पनि नाम चाहिँ धर्मसँग रिलेटेड हो कि भने तापनि सामाजिक कथा नै हो भनेर उनले बताइसकेका छन्. सो हामी आशा गरौँ पछिल्लोपल्ट उनको सतीदेवीले त्यस्तो सोचेको जस्तो व्यापार गर्न नसके पनि उनको कोटी कोटी प्रणामले चाहिँ राम्रो व्यापार गर्नेछ. हाम्रो तर्फबाट अल द बेस्ट निर्देशक लक्ष्मण सुवेदीजीलाई.

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर। तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। हाम्रो BFBS गोर्खा रेडियोमा हामीले यो कार्यक्रम विशेष गरी डिजाइन किन गर्यौँ भने नेपाली सिनेमाको बारेमा तपाईँहरूसँग सेयर गर्नको लागि केही कुराहरू जुन तपाईँहरू जान्न चाहनुहुन्छ। सो नेपाली सिनेमाको अपडेट लिएर आउने यो कार्यक्रममा आज पनि केही कलेक्सनहरू मेरो थियो जुन मैले तपाईँहरूसँग सेयर गरेँ, राखेँ, सुनाएँ, गीत पनि सुनाएँ। गीत त अझै पनि बाँकी नै छ, म सुनाउँछु तपाईँहरूलाई। तर अब पनि कार्यक्रमबाट जानुपर्ने समय भइसकेको हुनाले जाँदा जाँदै म तपाईँहरूको लागि एउटा अर्को रमाइलो गीत सुनाउँछु। तपाईँहरू गीत सुन्नुहोस् अनि रमाइलो गर्नुहोस्, सुन्दै गर्नुहोस् अनि साथमा BFBS गोर्खा रेडियो। नमस्ते।

FM online, online apps तथा smart speaker हरुमा सुनना सकने यो BFPS गोरखा रेडियो हो।